جیسمن سنگلاس اور ستیندر سرتاج کی آوازوں میں یہ گیت آپ سن رہے تھے. شاشوت سجدیو کا سنگیت تھا اور ستیندر سرتاج اور جیسمن سنگلاس کا لکھا بھی ہوا یہ گیت تھا. فلم تھی دھرندھر دا ریونج. विविध भारती से इस वक्त आप सुन रहे हैं प्रोग्राम चित्रलोक. इस कार्यक्रम के कुछ और गीत आपको सुनवाएंगे बस एक छोटे से ब्रेक के बाद. बस थोड़ा सा इंतजार.